0: इस आदमी को तो दीवानगी का आरजा है, तो इसके बारे में कुछ मुद्दत इंतजार करो।
1: قال رب انصرني بما كذبون
0: نوح نے کہا کہ پروردگار انہوں نے مجھے جھٹلایا ہے تو میری مدد کر

0: आना है सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं, इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who, that which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP

0: Boston, University Studios, where knowledge is empowerment. This is 92.6.
1: Welcome back after the short musical break. ہم گفتگو کر رہے تھے الزائمرز پاکستان کے سیکرٹری جنرل ڈاکٹر حسین جعفری صاحب سے. سر ذرا گائیڈ کیجیے گا کہ یہ بیماری ہوتی کس وجہ سے ہے, وجوہات کیا ہیں اس کی؟
2: دیکھیں میں آپ کو پہلے ایک چیز اور کلیئر کر دوں کہ اکثر آپ الزائمرز کا لفظ بھی سنیں گے اور ڈیمنشیا کا لفظ بھی سنیں گے,
1: رائٹ؟
2: اور یہ آپس میں انٹرچینجبلی بھی ورڈ اکثر نہ یوز کیا جاتا ہے, تو میں تھوڑا سا پہلے وہ آپ کو کلیئر کر دوں کہ ڈیمنشیا جو ہے ایک براڈر ٹرم ہے, ایک امبریلا ٹرم ہے, اور اس میں ڈفرنٹ ٹائپس کے ڈیمنشیاز ہیں. الزائمر جو ہے وہ سب سے بڑا ٹائپ جو ہے ڈیمنشیا کی, وہ الزائمرز ہے, اور تقریباً کوئی 70% پلس جو اسپیس ہے وہ الزائمرز نے گھیری ہوئی, اور باقی 30% میں دوسرے ڈیمنشیاز آتے ہیں. تو اس لیے کئی دفعہ آپ اکثر ڈیمنشیا اور الزائمرز انٹرچینجبلی یوز ہوتا ہے. یہ ہوتا کیوں ہے یہ ہمیں آج تک نہیں پتا چلا کہ یہ ہوتا کیوں ہے. بیسکلی ہوتا کیا ہے کہ ہمارا جو دماغ ہے, جو برین ہے, اس کے اندر آپ سمجھ لیں پلیک لگ جاتا ہے نا, اس طرح پلیک لگ جاتا ہے. تو جو ہمارے دماغ کے سیلز ہیں, جو نیورونز ہیں, ان کے درمیان میں جو ٹرانسمیشن ہے وہ افیکٹ ہو جاتی ہے, اور جو وہ جس ایریا میں یہ پرابلم ہوتی ہے وہاں پر آپ کے برین سیل دے ڈائی. اور برین ایک ایسا ہمارا جسم کا حصہ ہے کہ جب اس کے برین سیل کوئی اف دے ڈائی وہ ری جنریٹ نہیں ہوتے. ہماری باقی باڈی کے تو زیادہ تر حصے جو ہیں وہ اپنے آپ ری جنریٹ کر لیتے ہیں, زخم ہوتا ہے ٹھیک ہو جاتے ہیں, مگر جو برین ہے وہاں کے اگر سیل اف دے ڈائی دے آر ناٹ ری جنریٹڈ. تو میں نے آپ کو جیسے بتایا کہ ہمیں یہ نہیں پتا کہ وہ جو پلیک لگ رہا ہے وہ کس وجہ سے لگ رہا ہے, اور اسی وجہ سے ابھی تک اس کی دوائیاں بھی نہیں ہیں. تو وی ڈو ناٹ ہیو اے کیور. کچھ دوائیاں ابھی ایسی آ رہی ہیں جو ایک یہ ڈاؤن ہل پروسیس ہے جب آپ کو ہوتا ہے اور یہ گریجولی بڑھتا جاتا ہے, تو وہ جو ڈاؤن ہل پروسیس ہے اس کو سلو ڈاؤن ان سم پیشنٹس, ناٹ آل پیشنٹس, ان سم پیشنٹس, بٹ ان ارلی اسٹیجز آف ڈیزیز. یعنی ابھی اگر کسی کو ابھی ہوا ہے, اگلے 2-3 سال میں وہ بیماری دوائیاں جو ہیں وہ شاید ہیلپ کر سکیں. اور یہ میں یہ بھی آپ کو بتاؤں کہ یہ بیماری, جیسے میں نے آپ کو سٹارٹ میں بتایا اپنا پرسنل سٹوری سے, کہ یہ میمری ریسنٹ میمری سے سٹارٹ ہوتی ہے. تو یہ جو ہمارا کنپٹی کا جو ریجن ہے, ٹیمپورل ریجن کو ہم کہتے ہیں, یہاں سے یہ بیماری سٹارٹ ہوتی ہے, یہاں ہماری ریسنٹ میمری اسٹور ہوتی ہے. اینڈ دین یہ جو بیماری ہے پھر یہ گریجولی موو کرتی ہے ٹو ادر پارٹس آف دا برین ایز ویل, اور جہاں جہاں جس پارٹ آف دا برین میں پھر وہ جاتی ہے وہاں کا جو فنکشن ہے, دین اٹ افیکٹس دیٹ فنکشن ایز ویل. سو آپ کا گریجولی یور لینگویج گیٹس افیکٹیڈ, یور لاجک, یور ریزننگ, یور بیلنس, یو نو کیلکولیشنز, یہ ساری چیزیں جو ہے نا یہ افیکٹ ہوتی جاتی ہیں. اور ایک چیز جو خاص طور پہ سننے والوں کو میں ضرور یہ بتاؤں گا کہ اکثر جو فیملیز ہیں وہ یہ کہتی ہیں کہ نہیں نہیں ان کو 50 سال پرانی باتیں تو یاد ہیں, ان کو میموری کا مسئلہ نہیں ہے. تو جو ہماری لانگ ٹرم میموری ہے نا, وہ آخری جو جانے والی جو ہماری صلاحیتیں ہیں نا اس میں ہوتی ہیں, اس لیے کافی اینڈ تک ان کو پرانی باتیں یاد ہوتی ہیں. اور کیونکہ ریسنٹ چیزیں یاد نہیں ہوتی تو یہ زیادہ پھر اپنا ان کی کنسنٹریشن بھی نیچرلی ہو جاتی ہے, شادی, اپنے 50 سال پرانے بچے پیدا ہوئے, دوسری چیزیں جو ہیں وہ اس کے اوپر کرتے ہیں. تو یہ ہرگز نہیں ہے کہ جی ان کو میموری کا مسئلہ نہیں ہے, ان کو مسئلہ ضرور موجود ہے, مگر ان کا گریجولی بڑھتے بڑھتے جو لانگ ٹرم میموری ہے اس کے اندر بھی ہوگا. تو آپ کا سوال یہ تھا کہ اس کا کوئی کاز کیا ہے, وی ڈو ناٹ نو دا کاز. اس کا علاج ہمارے پاس ابھی تک, دیر از نو کیور, ہمارے پاس یہ موجود نہیں ہے. اب سائنس یہ کہہ رہی ہے کہ جی آپ یو مائٹ ریڈیوس یور رسک آف گیٹنگ الزائمرز اور ڈیمنشیا. تو الزائمرز ڈیزیز فار ایگزامپل کسی بھی انسان کو ہو سکتی ہے, پاپولیشن میں ہر آدمی کو چانسز ہیں, اور جیسے جیسے آپ کی ایج بڑھتی جاتی ہے ویسے ویسے آپ کے چانسز آف گیٹنگ الزائمرز جو ہے بڑھتے جاتے ہیں. تو یو نو اٹس ایونلی کسی کو بھی ہو سکتا ہے, مگر اگر آپ اپنا ریڈیوس کرنا چاہتے ہیں رسک تو آپ کو ہیلدی لائف اسٹائل اپنانا پڑے گا. ہیلدی لائف اسٹائل سے مراد ہے ڈائبٹیز نہ ہو, اگر ہے تو وہ بالکل مینیجڈ ہو. آپ کا ہائی بلڈ پریشر از اے بگ کاز, وہ نہیں ہونا چاہیے. آپ کا باقی اوور آل ہیلتھ بہتر ہونی چاہیے, آپ ایکسرسائز کرتے ہوں, یو ہیو اے گڈ سوشل لائف. تو ایک ہیلدی لائف اسٹائل جو ہے دیٹ بیسکلی ریڈیوسز دی رسک آف گیٹنگ ڈیمنشیا.
1: رائٹ, لیکن جیسے آپ نے فرمایا کہ अभी तक कॉजेज एग्जैक्टली पता नहीं कि किस वजह से हो सकता है, तो क्या ये जो आपने शेयर किया कि चेंजेस उससे रिड्यूस हो सकता है, क्या ये डॉक्टर्स का या साइंटिस्ट का एक अंदाजा है या ये रिसर्च बेस्ड पे उन्होंने कहा कि ये अगर हो तो बेहतर सकता है?
2: नहीं, ये रिसर्च बेस्ड है, ये इट्स बेस्ड ऑन द रिसर्च। उन्होंने मतलब नेचुरली डिफरेंट ग्रुप्स को फिर उन्होंने एनालाइज किया, पीपल हु आर लीडिंग हेल्दी लाइफ, पीपल हु आर नॉट लीडिंग हेल्दी लाइफ, उनके कंपैरिजन ओवर द नंबर ऑफ इयर्स है जिसकी बेसिस पे उन्होंने कहा कि जी इफ यू हैव अ हेल्दी लाइफस्टाइल इट विल रिड्यूस द रिस्क ऑफ डिमेंशिया।
1: राइट, तो सर इसका रिस्क ज्यादा किस एज में शुरू होता है?
2: जो डिमेंशिया है जी वो अमूमन अल्जाइमर्स है वो 65 ईयर्स एंड प्लस के ऊपर नॉर्मली वो होता है। साइंस ये कहती है कि मैंने 65 साल की उम्र में कोई आदमी है, अगर आप देखते हैं कि जी उसको रिसेंट मेमोरी का हुआ है मसला स्टार्ट, यानी इतना ऑब्वियस हो गया कि उसके लोगों ने नोटिस किया है और उसको जाके डॉक्टर को दिखाया, डायग्नोसिस करवाया। साइंस ये कहती है कि दैट प्रोसेस स्टार्ट्स अबाउट 20-30 ईयर्स बिफोर। सो समबडी गेट्स डिमेंशिया एट द एज ऑफ 65, इसका मतलब है कि वो जो प्रोसेस था वो शायद 40 साल की उम्र में स्टार्ट हो गया था, बट वो इतना ग्रेजुअल और इतना स्लो था कि उसकी किसी फंक्शनिंग में किसी किस्म का कोई मसला नहीं था, मगर ये बहुत ग्रेजुअल था और वो उस 65 साल की उम्र पे कहीं जा के वो इतना ऑब्वियस हुआ कि लोगों ने उसको सिम्टम्स को देख के और उसके ऊपर बीमारी को डायग्नोज कर दिया।
1: राइट सर, ये आई थिंक रिफ्लेक्स मेमोरी पे इतना जल्दी इफेक्ट नहीं करती मे बी, अगर ड्राइव करना आता है एक बंदे को तो क्या वो ड्राइविंग करना भूल जाएगा या वो शुरू में उसको मसला नहीं आएगा इस तरह से? कोई जो रिफ्लेक्सेस है मतलब वो रिफ्लेक्स बन जाता है ना एक तरह से, जो रूटीन वर्क है आपका, फॉर एग्जाम्पल एक बंदा सुबह उठता है ब्रशेज द टीथ, तो उसको वो मेरे ख्याल में इनिशियली तो इफेक्ट नहीं होता होगा, शायद लेटर ऑन इफेक्ट होता हो।
2: जी आप बिल्कुल ठीक कह रहे हैं जी, इनिशियली तो जब आपको पाकिस्तान में तो अनफॉर्चुनेटली डायग्नोसिस बहुत लेट होता है, उस टाइम लेट होता है जब वो आदमी अपने बारे में को बहुत ज़्यादा आपको बता नहीं सकता। जो बाहर वेस्टर्न कंट्रीज में जहाँ बहुत अर्ली डायग्नोसिस हो जाते हैं वो तो बिल्कुल दे आर फंक्शनल, दे इवन कंटिन्यू टू गो टू देयर ऑफिसेस, वो ऑफिसेस जाते रहते हैं और अंटिल अनलेस वो इस पोजीशन में आते हैं। मैंने आपको बताया था कि बीमारी जब मूव करती है अदर पार्ट्स ऑफ द ब्रेन तो वो जहाँ जहाँ जाती है फिर उसको भी अफेक्ट करती है, और ड्राइविंग खासतौर पर वेस्टर्न कंट्रीज में तो एक कंसिडर की जाती है कि योर फ्रीडम का एक वो साइन है, आपकी खुदी का वो साइन है, वहाँ पर तो ये ड्राइविंग इस तरह से ली जाती है, तो वहाँ जब ड्राइविंग बंद की जाती है तो एक बहुत बड़ा उसका इम्पैक्ट आता है, बट इट इम्पैक्ट्स एवरी फैकल्टी ऑफ योर्स।
1: राइट सर, बाहर के मुल्कों में तो यहाँ तक देखने को मिलता है कि जो इवन ऑटिस्टिक लोग हैं वो भी जॉब्स कर रहे हैं, नॉर्मल लाइफ लीड कर रहे हैं, हमारे यहाँ तो वो भी कॉन्सेप्ट नहीं है। डाउन सिंड्रोम के बच्चों को वैसी साइड पे कर दिया जाता है कि ये तो शायद किसी काबिल नहीं है, जबकि दूसरे मुल्क में आप देखें डेवलप कंट्रीज़ में वहाँ पे डाउन सिंड्रोम्स के जो पेशेंट हैं वो भी जॉब्स कर रहे होते हैं या रेगुलर अपनी रूटीन लाइफ गुजार रहे होते हैं। तो मज़ीद इस पर गुफ्तगू करेंगे सर आफ्टर शॉर्ट म्यूजिकल ब्रेक, तो वक्त हुआ जाता है जी एक छोटी सी म्यूजिकल ब्रेक का, मिलते हैं म्यूजिकल ब्रेक के बाद, सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: دا آواز دے دا لاہور، دا آواز دے دا یو سی پی، نو آو رہی ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک اگین ٹو آر شو۔ جو آپ جانتے ہیں آج ہمارے ساتھ زولوجی کے اساتذہ موجود ہیں، اور میں بڑھوں گا ڈاکٹر شازیہ امتیاز ناگرا کی طرف۔ ڈاکٹر صاحبہ، جیسے ڈاکٹر دلاور حسین نے ڈسکشن کو ہی ہیز تھرون اٹ اوپن، آپ مزید اس پہ بات کیجیے گا۔ اسی بارے میں ڈاکٹر نمرا سے بھی بات کروں گا، ان سے ایک اضافی سوال بھی کروں گا۔
2: جی سر، تھینک یو سو مچ۔ اچھا، جیسے ہم ریسرچ فیسلٹیز کی اور ریسرچ ٹاپکس کی اور فیلڈس کی بات کر رہے تھے، تو اسی کے اندر میں تھوڑا ایڈ کروں گی دیٹ جو ایمرجنگ ٹیکنالوجی ہے ہماری، جس میں ہم نینو ٹیکنالوجی کی بات کرتے ہیں، تو وی آر انکارپوریٹنگ دیٹ نینو ٹیکنالوجی ان آر زولوجی ریسرچ ایز ویل۔ اس میں ہم جیسے ان چیزوں کا امپیکٹ دیکھتے ہیں آن دا رینل فنکشنز، آن دا لیور فنکشن، جتنے انزائمس اور جو اینڈوکرین ہمارا سسٹم ہے، جو کہ ڈفرینٹ انوائرمنٹل ایشوز کی وجہ سے اس میں ڈسٹربنس آتی ہے، اینڈ دیٹ افیکٹس دا ہول پرسنالٹی آف اینی انڈیویجول، اس کے بارے میں بھی ہم ریسرچ کرائیں گے، کراتے بھی ہیں۔ اور اس کے ساتھ ساتھ ہم کینسر بایولوجی کی اگر بات کرتے ہیں، تو وی ہیو اسپیسیفک ریسرچ ٹاپکس جو کہ ریلیٹڈ ٹو کینسر بایولوجی ہم کرا رہے ہیں، جس میں ہماری ایک جو پرٹیکولر پروٹین ہے P53 جو کینسر میں اپنا بہت رول پلے کر رہی ہے، وی آر ایکچولی ٹارگیٹنگ دیٹ جین، کہ اگر ہم اس کو مینیپولیٹ کرتے ہیں یا کسی بھی طرح سے اس میں ہم کچھ ایڈوانسمنٹ لاتے ہیں، تو کیا ہم کینسر کو ٹریٹ کر سکتے ہیں یا نہیں۔ تو اینیملس کے اوپر، ہم اینیمل ماڈل کے اوپر یہ سارے ایکسپیریمنٹس کر رہے ہیں، اور اس کے ساتھ ساتھ ہم یہ بھی دیکھ رہے ہیں کہ وہ کون سے فیکٹرز ہیں انوائرمنٹ سے ریلیٹڈ جو کہ ہمارے اوپر افیکٹ کرتے ہیں، بائی ٹیکنگ اینیملز ایز اے ماڈل، جو کہ ہمارے یہاں ایک پراپر فیسلٹی بھی ہے جس میں ہم اینیمل ہاؤس میں ہم ریئر کرتے ہیں ڈفرینٹ جو ایکسپیریمنٹل اینیملز ہیں، جس میں ریٹس ہیں، مائس ہیں، اور ان سب کے اوپر اسٹوڈنٹس ہمارے اپنے ریسرچ کرتے ہیں، دے رن دیئر ٹرائلز اوور دیئر، اور کنٹرول گروپس ہیں جو، جیسے پہلے بھی بات ہو چکی ہے، ریسرچ میں ہم اسی طرح سے کرتے ہیں کہ ایک ہمارا جو کنٹرول ہے اور اس کے ساتھ ساتھ جو ہمارے ایکسپیریمنٹل گروپس ہوتے ہیں، تو ہم ان کو کمپیئر کرتے ہیں۔ اینڈ اسپیسیفکلی جیسے اگر ہم ڈائجسٹو سسٹم کی بھی بات کریں، اس کے ساتھ ساتھ ہمارا جو رینل فیلئر ہوتے ہیں ڈفرنٹ، اومیپرازول ایک بڑی کامن سی ہے ہماری ٹیبلٹ جو ہم یوز کرتے ہیں فار دا ڈائجسٹو فنکشن، تو اس کے لیے یہ کہا جاتا ہے کہ دیٹ از ایکچولی کازنگ رینل فیلئر، اور اس ریسرچ کو بھی لے کے ہم آگے بڑھ رہے ہیں۔ اس کے ساتھ ساتھ ہم جیسے اسٹورڈ گرین پیسٹ ہیں، ہم ان کے اوپر بھی کام کر رہے ہیں کہ کس طرح سے ہمارا جو اناج ہے جس کو ہم اسٹور کر کے رکھتے ہیں، اس کے اوپر پرابلم بنتی ہے، تو یہ پیسٹ کو بھی ہم نینو ٹیکنالوجی کو یوز کر کے وی آر ٹرائنگ کہ اس پیسٹ کو بھی ہم ایلیمینیٹ کر سکیں، سو دیٹ جو ہمارے جتنے بھی ریسورسز ہیں وہ ضائع نہ ہونے پائیں، اور ہمارے اسٹوڈنٹس کو اس طرح سے اویئرنیس بھی ہوتی ہے، دے کین ایکچولی امپلیمنٹ دو اسٹریٹجیز ایٹ دیئر ہومس۔ اور اس کے ساتھ ساتھ جو اویئرنیس انوائرمنٹ سے ریلیٹڈ ہے، اس میں بھی جیسے ہم بچوں کو تھوڑا یہ بتاتے ہیں کہ آپ کو اپنا جو آرگینک ویسٹ ہے اس کو کس طرح سے ڈسپوز آف کرنا ہے، آپ کو جو پلاسٹکس ہیں ان کو کیسے ڈسپوز آف کرنا ہے۔ اف جیسے بات سے بات چلتی ہے، تو اگر ہم ایک کلاس میں کچھ 15-20 or 25 اسٹوڈنٹس ہیں، ان تک یہ بات پہنچاتے ہیں، تو یہ اٹ بیکمز اے ورڈ آف ماؤتھ، اور یہ بہت دور تک پھیلتی ہے۔ آپ دیکھیں کہ جتنے ہمارے 20-25 گھرانوں میں اگر وہ بچہ ایک بھی بات کسی دوسرے سے کرے گا، تو یہ اویئرنیس پھیلے گی، اور یہی ہمارا بیسک ایشو ہے جو سسٹینیبلٹی کو لے کے ہم چل رہے ہیں آج کل، جس میں ہمیں بہت سارے ایشوز فیس کرنے پڑ رہے ہیں، جو ہم یہ کہہ رہے ہیں کہ اگلی آنے والی جنریشن کیا دیکھے گی اس زمین کے اوپر، تو ہم وی آر ٹرائنگ ایز زولوجسٹ کہ ہم اپنا رول پلے کریں تاکہ لوگوں میں یہ اویئرنیس پھیلے، اور وہ تھوڑا کام کر سکیں اس چیز کے اوپر کہ کیسے محفوظ بنایا جا سکتا ہے اس انوائرمنٹ کو، کیسے محفوظ بنایا جا سکتا ہے اس زمین کو، تاکہ ہم اس کے اوپر سکون سے رہ سکیں۔
1: جی بہت شکریہ ڈاکٹر ناگرا۔ ابھی میں یہی سوال لے کے ڈاکٹر نمرا کی طرف بڑھوں گا، مجھے پتا ہے مزید جہتیں کھلیں گی اس بارے میں، میں جانتا ہوں، اور ان سے میں ایک اور سوال بھی کروں گا ان کے اینیمل ہاؤس کے بارے میں۔ لیکن ڈاکٹر صاحبہ، پہلے یہی سوال جو ڈاکٹر ناگرا نے اس سے پہلے ڈاکٹر دلاور حسین نے کیا، اس پہ روشنی ڈالیے گا۔
3: जी सर, जब हम बात करते हैं स्पेसिफिकली मैडम, जैसे बहुत ज़्यादा हम फोकस करें कि रिसर्च, तो रिसर्च के लिए हम नॉर्मली ये कहते हैं कि वी डू नॉट ओनली स्टडी साइंस, वी डू साइंस. सो व्हाट वी डू इन द साइंस इज कि हमारे प्रोजेक्ट्स, जैसे भी आपको मैडम ने बताया, पेस्ट मैनेजमेंट पे हैं. सो अगर आप देखें तो यूएन का एक SDG सस्टेनेबल डेवलपमेंटल गोल जो है वो ज़ीरो हंगर पे है. तो अब आप ये चाह रहे हैं कि विद द इंक्रीजिंग पॉपुलेशन और जो हमारे पास स्ट्रेस आ रहे हैं हमारे रिसोर्सेज पे, वहाँ पे भूख जो है एक बड़ा आने वाला, जिसे कहते हैं देव है, मसला है हमारे लिए. सो व्हाट वी आर ट्राइंग टू डू इज़ टू मैनेज द पेस्ट. पेस्ट का एक मसला ये है कि वो रेजिस्टेंस कॉज करता है. थोड़ी देर आप उस पर कोई स्प्रे यूज़ कर लेते हैं, पेस्टिसाइड यूज़ कर लेते हैं, कुछ देर के लिए तो कंट्रोल रहता है, लेकिन कुदरत ने उसको भी एक कैपेसिटी दी है कि वो रेजिस्टेंस क्रिएट कर लेता है. उस रेजिस्टेंस के साथ जो जंग है वो कॉन्टीन्यूस रहेगी और वो चेंज होती रहेगी और डिफरेंट मोड में आती रहेगी.
1: दोनों तरफ से रेजिलियंस का मामला
3: है. वो हमने पढ़ा है साइंस में सर्वाइवल ऑफ द फिटेस्ट. तो हम चाहते हैं कि फिटेस्ट हम रहें, क्योंकि अगर रहना है तो ये मैनेज तो करना पड़ेगा. तो इसीलिए सर, फ्रॉम द पेस्ट मैनेजमेंट, जिस तरह भी हमने जीरो हंगर की बात की, और फिर एक क्लाइमेट चेंज का बहुत बड़ा इशू आ रहा है. जी बिल्कुल. तो अब जब हम बात क्लाइमेट चेंज की करते हैं, जिसको दुनिया पहले मानने को तैयार नहीं थी, और आज हम उसके, जिसे कहते हैं, रिपरकशंस देख रहे हैं, नेगेटिव इफेक्ट्स देख रहे हैं. हमारे जो सीज़न में आपके बारिशों के पैटर्न हैं, रेन का सीज़न है, या अभी लाहौर में या पाकिस्तान में स्पेसिफिकली जो मेजर इफेक्टेड सिटीज़ है ड्यू टू पोल्यूशन, और फिर इसमें बहुत सारे कॉन्ट्रीब्यूटिंग फैक्टर्स हैं क्लाइमेट चेंज की अगर हम बात करें, तो सर्वाइवल तो हमारा मुश्किल हो ही रहा है. तो जूलॉजी इस कॉन्टेक्स्ट में भी रेलेवेंट है. आपको जब अभी हमारे माशाल्लाह सर, आप जैसे आपका ताल्लुक फिजिक्स से है, तो हम इंटरडिसिप्लिनरी काम भी कर रहे हैं, जहां हम जो जूलॉजी के लोग हैं वो एनिमल इंट्रैक्शंस बताते हैं, तो मैथ्स वाले उस पर मॉडलिंग करते हैं, फिजिक्स वाले उस पर उन जो जो प्रोसेस इन्वॉल्व हैं उन पर डिटेल्ड हमें ओवरव्यू प्रोवाइड करते हैं, एंड देन वी कैन मेक अ comprehensive project to, you know, to cope with the problem we are facing in this world. Yes, and move ahead. So this was particularly very at a very small scale when we talk about 90s, when the people were doing research. मैं अपनी दुनिया में थी, zoology वाले अपनी दुनिया में थे, या physics वाले अपनी दुनिया में थे. आज हम ये जान चुके हैं that we have to work in collaboration,
1: not in isolation.
3: So zoology और specifically UCP में faculty of science and technology की बात करें, तो we are now open to work together to actually provide a comprehensive solution of the problems we are facing. और वो प्रॉब्लम्स तो वही हैं. तो हमारी ये जंग ख़त्म हो गई है कि कौन बेहतर है. हमें पता है कि सबकी ज़रूरत है और एक कोलैबोरेटिव एफर्ट की ज़रूरत है.
1: फ्यू वर्ड्स ऑन योर एनिमल.
3: जी, सो व्हेन वी टॉक अबाउट द एनिमल मॉडल्स, तो एनिमल मॉडल इस्तेमाल करने के लिए एक तो सबसे पहले हमारे पास एक कमेटी है कि हमारा एक पूरा एक कॉम्प्रीहेंसिव स्ट्रक्चर है, वे वी पास द साइनॉप्सिस. जो आप रिसर्च प्रॉब्लम आइडेंटिफाई करते हैं, तो हमारा एक एथिकल रिव्यू बोर्ड है, क्योंकि एनिमल्स को बगैर किसी एक प्लान प्रोग्राम सिनेरियो के आप नहीं कर सकते. तो व्हाट वी डू इज़ कि पहले तो एक आपका साइनॉप्सिस एक प्रोसेस से गुजरता है कि आपको उस पर एनिमल मॉडल लगाने की ज़रूरत है या नहीं है. तो अभी जैसे हमारी जब उस प्रोसेस से गुजर आता है प्रपोजल, देन वी हैव अ एनिमल हाउस फैसिलिटी वेयर वी आर वेरी मच विजिलेंट अबाउट द नंबर ऑफ एनिमल्स बीइंग यूज्ड, बिकॉज देयर आर एथिकल कंसिडरेशंस व्हिच वी कीप इन माइंड बिफोर डूइंग एनी काइंड ऑफ ट्रायल. एंड फॉर दैट ट्रायल वी हैव एन कॉम्प्रीहेंसिव फैसिलिटी नॉन एज एनिमल हाउस, और वो एनिमल हाउस UCP के फार्मेसी स्कूल भी यूज़ कर रहा है, जूलॉजी के लोग भी यूज़ कर रहे हैं, और बायोटेक्नोलॉजी. दिस इज़ एन ओपन हाउस फैसिलिटी वेयर यू हैव टू फर्स्टली गो थ्रू द एथिकल रिव्यू बोर्ड, एंड देन यू कैन हाउस योर एनिमल्स इन द एनिमल फैसिलिटी. उसमें हमारे पास डिफरेंट एनिमल्स हैं, माइस हैं, रैट्स हैं, रैबिट्स हैं, उनकी हाउसिंग की जाती है, एंड द स्टूडेंट्स एक्चुअली आर इन चार्ज ऑफ दैट पर्टिकुलर एनिमल हाउस. और उसमें हमारी, सॉरी मैं भूल गई, फिश भी हम लोग वहाँ पर, हमारे पास एक कॉम्प्रीहेंसिव सेट with the students do the animal trial including the fish. अब उसमें आ जाते हैं, तो वो स्टूडेंट्स क्योंकि उसको हाउस कर रहे होते हैं, बच्चे जो हैं वो एनिमल रेयरिंग कर रहे होते हैं, एंड देन दे आर डूइंग इट कंसिडरिंग द एथिकल गाइडलाइंस, तो उस पर हम अपना लेट्स से कि अगर कोई प्लूटेंट है उसका इम्पैक्ट देख रहे हैं या यूजेज है, जैसे अभी मैडम ने हमें मेप्राजोल की बात की, तो बहुत फ्रीक्वेंटली हम ये एक दवाई खा लेते हैं कैप्सूल खाने से पहले, तो इसकी क्या रिपरकशंस हैं. सो दिस काइंड ऑफ प्रैक्टिकल जिसे कहते हैं ना रिसर्च, वी आर वर्किंग ऑन द रियल लाइफ प्रॉब्लम्स सो दैट कि हम जो रिसर्च करवाएं उसकी एप्लीकेशन हो आपके रियल वर्ल्ड में और हमारे मसले जो हैं वो इस हकीकी ज़मीन पे वही हल हो.
1: बहुत शुक्रिया डॉक्टर निमरा अफजल, आपने बड़ा कम्प्रिहेंसिव तरीके से बयान किया अपने एनिमल हाउस को. इसी के साथ हम बढ़ते हैं हम एक वक्फा की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6